इस ईरान सीरिया द्वारा हवाई क्षेत्र बंद करने घोषणा र विश्वविजय क्रिकेट सर्वोच्चमा नेपालले उपाधिका लागि हङकङसँग खेल्दै अन्नपूर्ण चेस च्याम्पियनसिपको केही

0: अगाडि प्रक्रिया चाहिँ अगाडि बढाइएको छैन। त्यस भएपछि अरू प्रक्रिया अघि बढेको छैन। प्रतिनिधि सभाका 25 जेठको कार्यसूचीमा पनि यो छैन। त्यसपछि पनि अध्यादेश अघि बढ्ने वा नबढ्ने विषय सरकारले निर्णय गर्नेछ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो, प्रतिनिधि सभाले आगामी 15 सालसम्मका लागि रहेको संसदीय कार्यभारमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश गरिएको छैन। सदनमा पेश भएको 7 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि यसलाई ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 उपधारा 2 कमा अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वतः निष्क्रिय हुने व्यवस्था छ। यसै विषयमा छलफल गर्न पनि आज कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको र त्यहाँ कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने प्रवक्ता गिरीले सीआईएमसँग बताउनु भयो।
1: जारी भइसके पछाडि उहाँहरू कार्य व्यवस्था परामर्श समिति रहन्न, त्यसको लागि नयाँ सङ्गठनको प्रक्रिया चाहिँ भइसकेको छैन। संलग्न सामुन्ची हुने प्रमुख सचेतक सचेतक मुख्य सचेतकहरूलाई उहाँहरूको कार्यसूची तथा विविध विषयमा बनाउनु भएको
0: सरकारले ल्याएको अध्यादेशहरूमा सार्वजनिक पदाधिकारीको पद र नियुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2003 संवैधानिक परिषद काम कर्तव्य अधिकारको कार्यविधि पहिलो संशोधन अध्यादेश 2003 सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2003 सहकारी पहिलो संशोधन अध्यादेश 2003 सार्वजनिक

0: अधिकांश विद्यालयले प्राथमिकताको आधारमा कर्मचारीलाई टिमको छानामा राखेर पढाउने गरेका छन्। गर्मीका कारण टाउको दुख्ने, थकाउने जस्ता समस्या देखिने गरेको नेपालको विशेष राजाको आदर्श स्कुलकी शिक्षिका हिरा गौतम बताउनुहुन्छ।
1: अत्यधिक समस्या छ, त्यसमा
0: डुडुवा गाउँपालिका चार स्थित श्री माध्यमिक विद्यालय सारपुरवाका सहायक प्रधानाध्यापक टिका खड्का र नेपालगंज दस स्थित सारदाको विद्यालयकी शिक्षिका तर्का बराबरको अनुभव पनि उसले छ। बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने नसके घर पठाउने गरिएको उहाँहरू बताउनुहुन्छ।
2: पानीको लागि बनाएर पनि हामीले गाह्रो हुन्छ।

विज्ञान शिक्षक उमेश चौधरी।

संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन एफ यू

0: निफाल्नु ठूलो खतरीमा परिणत हुन सक्छ। यसले वन वन्य जन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नपाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुम्र वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपमा

र मासिक एक लाख भारसम्म पठाउन सकिनेछ। भारतबाट नेपालमा भने दैनिक दुई लाख भारसम्म पठाउन सकिनेछ। नेपाली बैंकहरूले क्रस बोर्डर

अर्थात चालीस वर्ष बिता पनि तयारी स्रोत सहमतिले बजेट आधारमै अनुमानी रहेका छन्। सुन्दर संघ प्रेरणादायी राइट शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ। सुन्दर पौडेल बोल्न र सुन्न सक्दिन लेखिएको हेलमेट लगाएर इन्डिया आएको हुनुहुन्छ। त्यति मात्र होइन, हामी हाम्रो कार्यशालामा सेफ प्रोग्राम गर्नुहुन्छ भने त्यो सबमा रेल र ब्लक बनाउनुहुन्छ जुन सामाजिक सञ्जालमा चर्चित समेत बन्दै गरेको उल्लेख

छापिएको छ। समिति शीर्षकमा विष्णुचन्द्र झाले लेख्नु भएको खबर छापिएको छ भने संसद सेवाको एउटै कानून अभिषेक शीर्षकमा लेखिएको खबर छ। डिजिटल पार्लियामेन्ट प्रणाली संघीय संसद तथा प्रदेशसभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी नौ बुद्धि सन्देश पत्र जारी गर्दै एघारौं अन्तर्व्यवस्थापिका सम्मेलन 2083 कैलालीको टीकापुरमा सम्पन्न भएको छ। शनिबार आइतबार चलेको सम्मेलनले कानून निर्माण संसदीय

इस्लामिक रिभोल्युसन गार्डले यो आक्रमण एक हप्तासम्म चले निरन्तरतालाई प्रहार गरेको शुरूआत भएको समेत घोषणा गरेको छ। इजरायली सेनाका अनुसार इरानले प्रहार गरेका मिसाइलहरूलाई देशको उत्तरी

Gracias.

Thank you.

Stop.

0: नमस्कार बिहान 7 बजेको समाचारमा तपाईँलाई स्वागत छ। मोहन कुमार गुरुग्राम समाचारका मुख्य मुख्य शीर्षकबाट पर्यटनमा जनतामाथि पठुवामा कक्षा 11-12 विज्ञान विषय निशुल्क जनता विद्यार्थीलाई स्टेसनरी खर्च समेत सहयोग पर्यटनमा विकास आयोजनाको मन्त्री र सड़क निर्माणको गुणस्तर प्रगतिमा जोड़ भवन सिंचाई आयोजनामा अहिलेसम्म करिब बजेट निर्धारित समयमै सम्पन्न हुने लक्ष्य बाटोमा कर्मीले छाडा पखाला चरक उपिरामी परे र सभामुख कार्यालय सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक बीचको बैठक आज बस्दै पर्दाको बाँसुरी नगरपालिका 4 स्थित जनता माध्यमिक विद्यालय पठुवा तालमा कक्षा 11-12 विज्ञान विषय निशुल्क रूपमा पठाइँदै आएको छ। आर्थिक अभावको कारण पढ्न चाहेर पनि अवसर नपाएका झेन्डा तथा विपन्न विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले प्रदेश तथा स्थानीय तहसँग सम्बन्ध गरी 2077 सालदेखि नै निशुल्क विज्ञान विषयको सुरक्षा सञ्चालन भइरहेको विद्यालयका प्रधान अध्यापक ज्ञानेन्द्र पौडेल जानकारी दिनुभएको छ। बाँसुरी नगरपालिकासँगको सहकार्यमा 2077 सालमै नगरभित्रका प्रत्येक वडाबाट 3 जना एकत्रले 70 जना झन्डा विद्यार्थीलाई निशुल्क पढाउने अवधारणा सहित कार्यक्रम शुरू गरिएको हो। नगरभित्रका विज्ञान विषय पढ्ने विद्यार्थीका लागि अध्ययन पूर्ण रूपमा निशुल्क रहेको छ भने विद्यालयले प्रत्येक विद्यार्थी 10,000 रूपियाँसम्म स्टेसनरी खर्च समेत उपलब्ध गराउँदै आएको जनाएको छ। त्यसै गरी बाहिरबाट अध्ययन गर्न आउने विद्यार्थीका लागि मासिक 1,000 रूपियाँका दरले 2 वर्षमा जम्मा 24,000 रूपियाँ मात्र लिएर सुविधा सम्पन्न ल्याब सहित कक्षा सञ्चालन गरिएको प्रधान अध्यापक पौडेल बताउनुभयो। कार्यक्रमका लागि बाँसुरी नगरपालिकाका सभाबाट बजेट नियोजन गरेको छ। विद्यालय स्रोतका अनुसार यहाँबाट विज्ञान विषय अध्ययन गरेका विद्यार्थीहरूले राम्रो अङ्क सहित उत्तीर्ण हुँदै आउनु भएको छ। विद्यालयमा बायोलोजी केमिस्ट्री र फिजिक्स विषय पढाइँदै आएको छ भने गुणस्तरीय प्रविधि मैत्री र सुविधा सम्पन्न प्रयोगशाला छात्रावास शान्त वातावरण तथा दक्ष अनुभवी शिक्षकद्वारा अध्यापन गराउँदै आएको छ। कक्षा 11-12 विज्ञान विषय अध्ययन गर्नको लागि कति चित्त ल्याउनु पर्छ र पढिसकेपछि के कस्तो विषयहरू अध्ययन गर्ने बाटो खुल्छ भनेर जनता माध्यमिक विद्यालयका पत्रवार्ता प्रधान अध्यापक ज्ञानेन्द्र पौडेललाई सोधेका छन्।
1: साइन्स पढिसकेपछि हामीले के हामीले यो सब्जेक्ट म्यापिङ गर्दाखेरि के गरेका छौँ भन्नुहुन्छ भने कम्पलसरी विषयमा हामीले गणितलाई राखेका छौँ, अङ्ग्रेजी नेपाली र मैले अनि फिजिक्स केमेस्ट्री र बायोलोजी यो 6 विषय उहाँले पढिसकेपछि आइटीतिर

सड़क समेत छोड़ी है। दूसरे तिरान 92 मीटर सड़क को देश तैयारी अनुगमन कर जिसको निर्माण जिम्मा नितिन निर्माण सेवा कंपनी ने पाया। वड़ा नंबर 4 में चौधरी बजार देखी वड़ा कार्य हुई नाम किनार गांव छोड़ते 1344 मीटर रिंग रोड निर्माण 2,57,24,000 105 रूपया 13 पैसा मुख कंस्ट्रक्शन गोरखपुर ने 2082 फागुन 16 गति देखि शुरू करे। उक्त आयोजना को प्रगति हालसम करीब 7.77% मात्र रहेको प्राप्ति खर्च जनाउनु भएको छ। अध्यक्ष नरेन्द्र थापाले निर्माण कार्यको गति सुस्त रहेको भन्दै असन्तुष्ट व्यक्त गर्नु भएको छ भने निर्धारित समयमा 2085 जेठ मसान्तभित्र सम्पन्न हुनेमा आशंका व्यक्त गर्नु भएको छ। शारदा माध्यमिक विद्यालय महिला पोखरको विद्यालय व्यवस्थापन समितिको निर्वाचन

तीसरी प्रभु निर्वाह संसदीय के चलाएको छ। विजय सदस्य सिंह थारू गीता थारू र सृष्टि थारू रहनु भएको छ। निर्वाचित चार सदस्यबाट अर्को बैठक अध्यक्ष चयन गर्ने जनाइएको छ। राष्ट्रिय गोलक आयोजना तथा सिंचाई आयोजना प्रक्रियामा आगामी आर्थिक वर्ष 2083/84 का लागि हालसम्म

आयु चुनाव को निर्माण कार्य आगामी 2086 सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 26 अर्ब लागत अनुमान गरिएको आयु चुनावमा हालसम्म 18 अर्ब रुपियाँ लगानी भइसकेको छ। नेपालको स्थिरता आसपासको क्षेत्रमा एक सातादेखि चल्न शुरू गरेको तातो हावालुका कारण बढ्दो अत्याधिक गर्मीले छाला पखाल जरुरत छालाका बिरामीको संख्या घट्दै गएको छ। देशकै सबैभन्दा बढी गर्मी हुने स्थान मध्येको एक नेपालका सात गर्मी अत्याधिक भएका कारण जिल्लाका विभिन्न स्थानमा एक अस्पतालहरूमा छाला पखाल जरुरत छालाका बिरामी उपचारको लागि पुग्ने क्रम वृद्धि भएको अस्पतालहरूले जनाएका छन्। यस क्षेत्रकै प्रमुख सरकारी अस्पताल दिल्ली अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डाक्टर संकेत कुमार रिसालले केही दिनेतर पखालालाई टेकका चलाएका छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरू उपचारको लागि अस्पताल पुग्ने क्रम धेरै बढेको बताउनुभयो। उहाँले अत्याधिक गर्मीकै कारण अधिकांश छाला सम्बन्धी समस्यासँगै रक्तचाप बढ्ने तथा पुखाला रुखा खोकी एवं चुरो समेत आउने गरेको परेको जानकारी दिनुभएको छ। यसै गरी संजीवनी मेडिकल कलेजका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रोहन किदुवाईले पहिले अस्पतालमा आउने बिरामी मध्ये गर्मीकै कारण बिरामी भएकाहरू धेरै रहेको बताउनु भएको छ। उहाँले अत्यधिक गर्मीकै कारण बाल बालिकाहरू सबैभन्दा ठूलो संख्यामा बिरामी परिरहेको देखिएको बताउनुभयो। गर्मीबाट हुने रूपबाट चोकीमा अत्यावश्यक बाहेक घरबाट पानीलाई नरिस्न र पानी तथा शीतल पेय पदार्थको प्रयोग गर्नमा प्रशासनलाई चिकित्सकहरूले निरन्तर सल्लाह दिँदै आएको बताउनुभयो। उता स्वास्थ्य कार्यालय कार्कीले पनि नेपालमा सरकारी जिल्लाका अन्य अस्पताल र निजी क्लिनिकहरूमा गर्मीकै कारण बिरामी घर आउनेहरू अहिले कतै बढेको जानकारी आएको जनाउनु भएको छ। स्वास्थ्य कार्यालय कार्कीका प्रमुख सुनिता पौडेलले जिल्लाको शहरी तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा कर्मीबाट बिरामी परेका बाल बालिका वृद्ध वृद्ध र अन्य महिला पुरुषहरू पुग्ने क्रम परेको जानकारी दिनुभएको छ। उहाँले जिल्लाका सबै स्वास्थ्य संस्थालाई कर्मीबाट बिरामी आउने संख्या चाहिँ बढ्न सक्ने जनाउँदै तयारी अवस्थामा रहन निर्देशन जारी गरेको बताउनु भएको छ। राष्ट्रपति डॉ प्रसाद अर्यालले आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। संघीय सांसद सचिवालयले आज बिहान 9:30 सिंहदरबार स्थित संघीय संसद सचिवालयमा सभामुख अर्याले प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको जनाउनु भएको प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली नयाँ

ですね、まあ、本当に実況をとしてるので、本当にかっこいい。今、レディオ5番目、エンプロラピータスプラスサンメタル。

Thank you.

আমাকে পুরা 300 দেয়, তো কার চিন্তা করছো?

0: रूपले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ,
0: तनाव भए खुल्ला कुरा गरौँ, समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ।
0: रेडियो गुरुमा कार्यक्रमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी सधैँ।

0: सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो। भोपाल धारा छोडौ स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
2: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो अब पानी बचाउने धान खेती अपनाऊ।
1: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछार क्षेत्रमा पाले पालो रोपो। कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, खर्दिना, सामा मछिरी र बकुकुनी प्रयोग गरौं। डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।
2: खेत समय खाली बलियो बनाऊ। धेरै पानी नजमाऊ।

Thank you.

0: सम्मेलन कर रहे हैं। एपिडेमियोलॉजी तथा रोग नियंत्रण महाशाखा, राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केंद्र, विश्व स्वास्थ्य संगठन नेपाल, डब्ल्यूडब्ल्यूएफ नेपालका साथै दिपी कुमारलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्वदर्श अनुसन्धान केन्द्र संगठन सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लबर काठमाडौँ नेपालका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा चलिएका लागि प्रस्तुत सन्देश। सरकारको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ,
0: धान छरेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिलान मध्य र तुसार क्षेत्रमा पारा पालो रोपो, कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, अर्गिनाथ, सामा मन्सुरी र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि, सुक्खा क्षेत्रमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।

Thank you.

0: मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षाको हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो अब पानी बचाउने धान खेती अपनाऊ। धान छर्नेर रोप्ने योजना पानी अनुसार गरौ। सिरान मध्य र उषा क्षेत्रमा पारे पालो रोपो।
1: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दीनाथ, कालो मनसुरी
0: र बहुपुरी प्रयोग गरौं। डीएसआरईले सुक्खा क्षेत्रमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।
2: खेत सम्याउ, बाली बलियो बनाऊ, धेरै पानी नजमाऊ।
1: जमिनमा पानी पारौ, घर सुक्खा लगाऊ, पानीको प्रति थोपा बचाऊ।
0: पानी छँदै खेती गरौ,
2: उत्पादन बढाऊ,
0: परिवारलाई धेरै समृद्ध बनाऊ।
1: सिंचाई आयोजना बैठी।

0: చేపట్టారు.
1: కరెక్ట్ కరెక్ట్ జీవ ఉంటారు కార్యాలయం.

Thank you.

I can't even love.

की चाहिए धरती।

Thank you.

Take it.

अपने

ہے تم سر بدیو

सेवा करने उनका अवश्य धन्यवाद।

0: को पनि र औषधि हो। गर्भको एक घण्टाभित्र अनिवार्य स्तनपान सुरु गरौँ। छ महिनासम्म आमाको दुधमा खेपाउँ। स्वास्थ्य तथा उज्यालो भविष्य स्तनपान गराउँ। स्वास्थ्य बचाउँ।
1: स्वास्थ्य कार्य चलचित्र।

的时候，一个男人从车上下来，

Gracias.

Thank you.

विशेषज्ञ फिजिसियन डाक्टर पारा ले छाती कलेजो नसा

0: analisis bölüm mutfağını nasıl yapıyor hafiften azalın, bir amino kanadi fizyoterapi tatarik pensel terapi kutu gibi hata upasar verinca.
1: Nasıl çektiğe bir amino bina operasyon fizyoterapi tatarik kutu terapi bata sefer upasar verinca.
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एवं महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल पुरानी शाखा पासै पाँच पाँच बढी पुरानो सम्पत्ति
2: Sat mı?

Thank you.

Thank you.

Yeah.

0: अंतर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ,
0: धान छानेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पाले पालो रोपौ,
2: कम पानीमा लाभ हुने धानका जातहरू जस्तै सुक्खा धान, अर्जिना, तामा मसुरी र बहुगुणी प्रयोग गरौं।
0: डीएसआर विधि, सुक्खा क्षेत्रमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
1: खेत सम्याउ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ,
2: समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रति थोपा बचाऊ,
0: पानी बचाइले

0: खर्च पाउन सामा मन्सुरी राम धान 606 505 301 यामुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ रेटमा आइसकेको छ।
1: साथै रासायनिक मलमा युरिया, डिएपी

Guys, I'll

Jira mila katiya bichalo.

Thank you.

0: गतिविधि गर्न गैर कानूनी वा वित्तीय अनुशासन विरुद्धको निन्दनीय कार्य हो।
1: नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड हो। रेडियो सरकारीमा जनहितको जारी सन्देश
0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य स्तरबाट सुरु गरौँ। छ महिनासम्म

Yes, I can't see that.

Yeah.

Yeah.

0: अनुसार जेनेनियोको प्रभावका कारण मनसुन ढिलो रहन सक्छ, बर्सातको हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने थालि अपनाउ।
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पानी पार्नु।
2: कम पानीमा राम्रो हुने अन्त जातहरू जस्तै सुक्खा धान, फर्की धान,

Thank you.

Thank you.

त्यति बताउनुहोस्। सार्वजनिक रूपमा संवादको पक्षमा देखिए पनि व्यवहारमा आफ्नो अराजकपछि घटना तयार नदेखिँदा विकास अझै अनिश्चित बनेको छ। विवाद समाधानका लागि दिनभर विभिन्न तहमा परामर्श भए पनि निष्कर्ष निष्कर्ण सक्नुभयो। राज्यसभा सभापति रवि रामजीले सर्वदलीय बैठक मार्फत संवादको पहल गर्नु भएको थियो तर बैठकबाट साझा समाचारी बन्न नसक्दा संसद पुनः स्थगित हुन पुगेको हो। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका कुराका बल हेरफेर गरेर असहमति डाक्टर सुनील मुवादीले संसदीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा दलीय सांसदहरूले संसदलाई छोडेर आर्थिक विधेयकमा कुनै हेरफेर गर्ने अधिकार अर्थमन्त्रीलाई नभएको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संसदमा केन्द्र भएको आर्थिक विधेयक र अर्थ मन्त्रालय

मन्त्रालयले अङ्कुशी संशोधन गर्ने अधिकार रहन्छ, तर जमदान्त व्यवहारले सीआईएमसीले भन्नुभयो।

ہونا چاہیے، یہ ڈگری ضروری ہے یا تو سب

0: हुने बताउँदै प्रणालीगत कमजोरी रहेको भन्दै सुधारको सुझाव पनि दिइएको छ। राष्ट्रिय सभा संगीत सबलीकरण तथा राष्ट्रिय सभाकार समितिले ढुङ्गा र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधान दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता प्रशासन र सम्बन्धित अधिकारीबीच वृहत छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिनुभयो।
1: समस्या

0: प्रक्रिया भइरहेको यस ऐनमा अबको प्रक्रिया के हुनेछ सिआइएमसँग कुरा गर्दै कृषि मन्त्रालयका उपसचिव रामनन्दन तिवारीले भन्नुभयो
1: एउटा मसला भन्ने समस्या होइन

अन्य हरसँग एकीकृत रूपमा जारी गरे कार्यान्वयन समस्या हुने भन्ने छुट्टी ऐन जारी गर्नुपर्ने पशु अधिकार कर्मी स्नेह श्रेष्ठले सीआरएनसँग बताउनुभयो।

0: मेथड मार्फत हम उनलाई 19 भन्ने पराजित गरेको हो। गौतम मितिको 189 रनको लक्ष्य पछि आएको नेपालले 11.3 ओभरमा 2 विकेट गुमाउँदै 114 रन बनाएको थियो। तर वर्षा नरोकिएपछि नेपाल विजेता बनेको हो।
1: विशेष कार्यक्रम संचालन गर्ने किसानको नाति पुर्सुङले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिभिजन सेवा प्रभाव पारे तर प्रभावकारिता खबर बाँकी नै छन्। सिआइएफको साझा खबर सुन्दै गर्नुहोला।

Thank you.

0: کاری برابر نیتر گیرمار جاری کرتا تھا چھانا چوبا ہے گلستان ہاں اسکانے سکرانے کرتا اور پہن لگائے کیت پاتی ایسن کا موقع میں مندر جن کا دیکھتا در گیا ہے قسم کچھ میں کسانی جنگلی جنا دروازہ بانی زبارہ کھیت پاری ہوئی بھائی کاروبار گریر بکوت بکتی سنے جنا دائی قسم کرکرائز بھتا سیاین رکرمال گری دیلی جنا
1: सामुदायिक सूचना नेटवर्क सीआईएन ने काठमाडौँमा तयार पारेको साझा प्रकाशनले भनिन्छ विदेशमा रहेका श्रमिकका लागि टेली मेडिसिन सेवा विस्तार माथिलाई श्रमिकहरूले समस्यामा टाइम मिल्दैन त तपाईँको अनुसार त धेरै कुछ मिल्दैन त्यो कारणले कसरी आइरहेछ त्यो टेली मेडिसिनको पाँच वर्ष अपेक्षा ठुलो तर उपलब्धि कम विशेष कुराकानी लगायतका सहभागिता किनेछन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

किसान यहाँ नहीं काम होता।

आफ्नो भाषामा आफ्नै सभाको

0: सामाजिक कार्यक्रममा थारू समुदायमा पूजामा टिकटिका खोर्ला हथियार बखुवा परिणा हो देशमा व्यवसाय कर्तिवलक बाल बर्दिया दश वैदिक ईश्वरी थारू कुमार शेखरण बातचित लेखाइमाथि ईश्वरी कुमार दुर्गा बनाइला सामुदायिक बनवासी माटी खरिद कारण छ। उहाँ आफ्नो घरमा मेयर थारू थार अनुसारका माटी देउता बनेछ। हतियार खोर्ला बखुवा देउता पूजा व्यवस्था खुटुल्केर बनिरहेको देशमा छ। उहाँ बनाए माटी देउता व्यक्तिगत र सामूहिक पूजा गर्ने ठाउँमा सुर्खेत लगायत से माटी देउता लेखेर लगभग बगेछ। ईश्वरी थारू कुमार
1: समिति सम्राज्यलाई

0: him. I have to thank you for because of
1: Thank you.

Right.

題的に小さな体が見えるかな。皆様、感じる。そして、皆様が働いて、自分があって、やめていたら言えたかったじゃん。

Thank you.

Thank you.

I'm going to go to the hospital.

एक पटक सेवा करने भोक्ता अवश्य दिनु होला। धन्यवाद।

0: सरकार को प्रतिनिधित्व गर्ने दलले भनेको प्रधानमन्त्री सरकार र सरकारको नेतृत्व गर्ने राजनैतिक दलकै जवाफ हो नि त त्यो भन्ने कुरा छ नि त.
1: अहिलेसम्म हामीले त्यसरी बुझेका छैनौँ किनभने संसदमा प्रत्यक्ष प्रश्न उत्तर गर्ने प्रधानमन्त्री हो. त्यो प्रश्न उत्तरको क्रममा उहाँले व्यक्त गर्नुभएको र त्यो कुरा प्रधानमन्त्रीको प्रश्न उत्तरमा आएका कुराले विदेश मन्त्री अथवा परराष्ट्र मन्त्री र अरू कसैले करेक्सन गर्ने स्पष्ट गर्ने भन्ने कुरा त्यति सार्वजनिक विषय होइन.
0: अब यो आर्थिक विधेयक राज्यको छलफलको कुरा छ, अरू छलफलका विषयवस्तुहरू पनि छ. अहिलेसम्म तपाईँहरू सदन अवरोध

यसअघि राष्ट्रपति ट्रम्पले दुई देशले युद्ध विराम गर्नलाई

दक्षिणले नगर हमला गरेको खण्डमा इरानले पहिलो हमला चलाउन शक्तिशाली प्रतिकार गर्ने बताएको छ। इरानी राष्ट्रपति मिसुद पेजिस्क्यानले आफ्नो मुलुकले युद्धको मैदानमा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए। उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई गोलाबारी रोक्न भनेका थिए। उनले दुई देशले तत्काल युद्ध विराम गर्न खोजेको पनि उल्लेख गरेका थिए। यसैबीच इजरायलको च्यानल ट्वेल्भले राष्ट्रपति ट्रम्पको अनुरोधमा इजरायलले इरानमाथि हमला रोकेको जनाएको छ। उक्त रिपोर्टमा हिजबुल्लाले आक्रमण गरेको खण्डमा दक्षिण लेबनानमा इजरायलले आक्रमण जारी रहने भनिएको छ। इजरायली र अमेरिकी संचार माध्यमहरूले राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोनमा कुराकानी भएको जनाएका छन्। तर उनीहरू बीच के छलफल भयो त्यो प्रश्न छैन। यसअघि बेरुतमा इजरायलले गरेको हमलाको जवाबमा इरानले सैन्य कारवाही गरेको बताएको थियो। इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले पश्चिम र मध्य इरानमा हवाई हमला गरेको थियो। नमस्कार।

0: लाग्छ हातको महिना आइसक्यो भोलि कालोमा आइसकी किस्मतीले दिन आइसक्यो भनेको छ यो महिना मेरो पनि किस्मतीले दिनु छैन हजुर अर्को महिना म दुवैजनाको किस्ता तिर्छु
1: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा

Bible.

ব্যাপারে তো হঠাৎ করে মানুষের ধরনের ঠিক নাই।

0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ चिकित्सक डाक्टर द्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख पाकिने नसा च्यातिएर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसरी बाँसरी
1: साथै
0: बोर्डको 11 सूचनामा पनि जानकारी गराइन्छ।

उच्च हुन्छ।

0: पर्ने समय हो। धातु पदार्थको एक पटकको प्रयोगले पनि रक्त प्रणाली समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान धातु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य बजाउ।
1: रेडियो खुर्बाको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनयुक्त जारी साथै

0: sacar el pichazo en público.
1: Segur que el pare va veure.